0: کر دیا, ایک اسٹیپ ہی تو پیچھے جانا ہے صرف.
1: پہلے سوچ کے بیچ میں آ جاتا تھاٹ, اب سوچ سے تھوڑا پہلے بھی آ جاتا ہے کہ یہ سوچ وہ پل کرتا ہے تھوڑا, چھوڑو ہٹا
0: بس. اتنا ڈیفیکلٹ نہیں ہے جتنا ہمیں لگتا تھا کہ یہ کیسے ہوگا, یہ تو بہت مشکل ہے, کچھ بھی نہیں ہے.
1: میں نے دادیوں کو بولتے ہوئے سنا, ایک دن ٹی وی کھولا تھا, بولے کبھی نہیں بولنا یہ برا ہے. دادی جانکی نے یہ کہا تھا یہ برا ہے کبھی نہیں بولنا, ٹھیک ہو جائے گا, ٹھیک ہو جائے گا. ان کے سٹائل میں جو بولے ٹھیک ہو جائے گا, تو وہ میری سمجھ میں نہیں آیا تھا اتنا کہ میں بولے سب کو ٹھیک ہو جائے گا, بولے تو کیسے ہو جائے گا. لیکن ایک کتنی اچھی دعا دے رہے ہیں, آشیرواد دے رہے ہیں.
0: اینڈ دادیاں بھی کہتی ہیں
1: کتنا برا ہے, کتنی بڑی مطلب شراب بدعا.
0: آشیرواد کا اپوزٹ ہو گیا نا, مطلب ہماری ہر تھوٹ کسی کے لیے ایک آشیرواد بن سکتی ہے, اور یہی ہماری رانگ کوالٹی آف تھوٹ کسی کے لیے ایک آشیرواد کا اپوزٹ بھی تو بن سکتی ہے نا. یہ برا ہے, یہ ہے ہی ایسا, یہ تو پہلے سے ہی ایسا ہے, یہ نہیں بدل سکتا, یہ تو ایسا ہی رہے گا. اس کو کتنا بھی سمجھاؤ یہ سمجھتا ہی نہیں ہے, اس کا تو سنسکار ہی ایسا ہے. دا پاور
1: دادی جانکی کی چھوٹی سی لائن کہ کسی کو مطلب برا بولنا ہی نہیں, بولنا ہمیشہ ٹھیک ہو جائے گا, ٹھیک ہو جائے گا.
0: اور یہ ایک ایک لائن ان کے لیے بلیسنگ بن جائے گی, یہ جو ہم
1: ان کے لیے بلیسنگ بن جائیں گی اور میرا من شانت ہو جائے گا,
0: تو اپنے لیے بھی بلیسنگ بن جائے گی.
1: وہاں اسٹاپ ہو گیا نا من بولنے کے لیے, ٹھیک ہو جائے گا جب بول دیا تو آگے کیا بولے گا من.
0: وین یو بلیس ادرس دا فرسٹ پرسن ہو گیٹس بلیسڈ از می مائی سیلف. آئی کانٹ بلیس اینی بڈی وداؤٹ بلیسنگ مائی سیلف, ناٹ پاسبل. جو ہم جیسے ہم ہر بار سنتے ہیں, جو ہم دوسرے کو دیں گے پہلے اپنے کو ملے گا. تو دوسرے کو آشیرواد دیا مطلب ایک بہت پیور ایلیویٹڈ تھاٹ کریٹ کی, جیسے ہی وہ کریٹ کی پہلے وہ انرجی ہمیں ملی. اب یہی اپوزٹ کر دو, دوسرے کو اگر آشیرواد کا اپوزٹ دیا, اب صرف فرق یہ ہوتا ہے آشیرواد جب ہم دیتے ہیں مطلب بلیسنگ دیتے ہیں, ہم بڑے کانشیسلی دیتے, کانشیسلی مطلب وی آر اویئر کہ ہم کسی کو بلیسنگ دے رہے ہیں. یو نو جیسے سپوز آپ کے گھر میں بچے آپ کو ملنے آئے کام پر جانے سے پہلے, تو آپ بلیسنگ دیں گے, رائٹ آپ دیں گے نا, بہت بڑھیا ہوگا, تمہارا آج بہت اچھا ہوگا, گاڈ بلیس یو, آل دا بیسٹ. یہ ہم بلیسنگ کانشیسلی دیتے ہیں, یا یہ ہم کانشیسلی بلیسنگ دیتے ہیں نا. اب جب ہم بلیسنگ دے رہے ہیں ہم اویئر ہیں کہ میں نے آشیرواد دیا, لیکن جب ہم آشیرواد کا اپوزٹ دیتے ہیں ہم اویئر نہیں ہوتے, کیونکہ ہمیں کیا لگا تھا کہ اگر یہ آشیرواد ہے کہ تمہارا سب اچھا ہو, تو ہم نے سوچا تھا آشیرواد کا اپوزٹ کیا ہوگا کہ تمہارا سب برا ہو. تو ایسا تو ہم کسی کے لیے جلدی جلدی تو کریٹ نہیں کرتا ایسے کوئی بھی, تو ہم نے کبھی ریئلائز نہیں کیا کہ ہم کبھی آشیرواد کا اپوزٹ بھی کریٹ کرتے ہیں. لیکن آشیرواد کا اپوزٹ اونلی مینس این انرجی جو دوسرے کو ڈس امپاور کرے گی.
1: مینس
0: ایک بلیسنگ کیا ہوتی ہے, ایک انرجی جو دوسرے کو امپاور کرے گی. ہم مہاتماؤں کے پاس آشیرواد لینے جاتے ہیں, رائٹ. اب وہ ہم ان کے پاس کیوں جاتے ہیں کہ وہ ہماری کپیسٹی سے بھی زیادہ ایک پاورفل تھاٹ ہمارے لیے کریٹ کر دیتے ہیں, ہمارے بارے میں کریٹ کرتے ہیں. سپوز آپ ایک کام شروع کرنے والے ہیں نیا, ٹھیک ہے, آپ کہتے ہیں آشیرواد لے کر آئیں گے کام شروع کرنے سے پہلے, کہتے ہیں نا ہم بڑوں کا, پیرنٹس کا, مہاتماؤں کا, کہتے ہیں آشیرواد لے کر آتے ہیں پھر کام شروع کریں گے, ٹھیک. اب آپ گئے ان کے پاس, چاہے مات پتا کے پاس, چاہے سنت مہاتماؤں کے پاس, تو انہوں نے تھاٹ کیا کریٹ کرنی ہے ہمارے لیے,
1: بھلا ہو,
0: ہاں
1: آپ کا اچھا ہو,
0: ہاں
1: ضرور اچھا ہوگا پھل,
0: تو سفلتا آپ کی یہ نشچت ہے. تو جیسے ہی وہ ہمارے لیے وہ تھاٹ کریٹ کرتے ہیں, اگر ہمارے مائنڈ میں کوئی ایک ایلیمنٹ آف ڈاؤٹ بھی تھا سکسیس آف دا پروجیکٹ یا سکسیس آف دا بزنس یا سکسیس آف دا میرج, یو نو رشتے میں بھی لوگ پہلے آشیرواد لینے جاتے ہیں, تو جیسے ہی مہاتما جی آشیرواد دیتے ہیں نا, اس کے بعد ہمارا مائنڈ ایک دم سائلنٹ ہو جائے, جی انہوں نے کہہ دیا
1: اب
0: ہو جائے گا. یہ ایکچولی ان کے کہنے سے تو ہونے نہیں والا ہے, یہ ان کے کہنے سے ہم نے کیا لگتا ہے انہوں نے کہا تو وہاں میجک ہوگا. ان کے کہنے سے بزنس میں میجک نہیں ہوتا ہے,
1: آپ کے من میں.
0: ان کے کہنے سے جس نے اس بلیسنگ کو ریسیو کیا اس کے من میں میجک کریٹ ہو جاتا ہے. कि उसका मन यहां था, अब वो एक पावरफुल ब्लेसिंग बनने से वो यहां पहुंच गया, विच मीन्स उन्होंने अपनी ब्लेसिंग से हमें इम्पावर कर दिया। अब सपोज वो ही महात्मा जी कहें आपको, जब आप जाएं उनके पास और वो कहे देखो करके शुरू करो, देखते हैं क्या होता है रिजल्ट, इतना भी इजी लग नहीं रहा है जो आप करने की सोच रहे हो, फिर भी करके देखो, कर लो, लेकिन ध्यान रखना पिछली बार तो तुम्हारा गड़बड़ हो गया था सारा काम, वही गलती फिर से मत करना इस बार, देखो फिर क्या रिजल्ट निकलता है, कोशिश करके देखते हैं क्या होता है। वैसे
1: भी लोहे का काम तुमको सूट नहीं करता है, तुम केमिकल में चले जाओ, लेकिन ठीक है ट्राई कर लो।
0: अब ये थॉट
1: कितना वीक करेगी मुझे,
0: तो इसका मतलब उनकी थॉट या तो हमें एम्पावर कर सकते हैं या हमें डिस एम्पावर कर सकती है। अब उन्होंने ये नहीं बोला कि तुम्हारा बुरा हो, तुम असफल हो, ऐसे नहीं बोला।
1: अच्छा,
0: हम ये कहते हैं ना आशीर्वाद या श्राप, तो श्राप ये नहीं होता तुम असफल हो, तुम फेल हो जाओ, तुम्हारा बुरा हो, श्राप ये नहीं है। श्राप मीन्स हमारी कोई भी ऐसी थॉट या एनर्जी जो हमें और सामने वाले को डिसएम्पावर करती है, एंड ब्लेसिंग मीन्स हमारी कोई भी थॉट और एनर्जी जो हमें और सामने वाले को एम्पावर करती है।
1: लेकिन सिस्टर जब मोटिवेशन 100% हो तो कोई दुनिया का बंदा कोई ऐसी थॉट नहीं है जो आपको डिसएम्पावर करे।
0: वो इसलिए क्योंकि हम उस समय इतने एम्पावर्ड हैं, हम सेल्फ इतना एम्पावर्ड है जो हमें उस समय किसी और की थॉट का प्रभाव हमारे ऊपर नहीं पड़ रहा।
1: अगर ऐसा होता तो मैं जाके आशीर्वाद मांगने भी नहीं जाता, मतलब तो मैं बैठा हूँ डायरेक्ट बात करता हूँ भगवान से, मेरा काम होगा।
0: वेरी ट्रू। लेकिन ब्लेसिंग्स और ब्लेसिंग्स का ऑपोजिट जो हम देख रहे हैं कि सारा दिन में हमारी नॉर्मल थिंकिंग, ब्लेसिंग्स मांगने जाने की बात नहीं है, हमारी जो नॉर्मल थिंकिंग है एक दूसरे के लिए, अपने लिए नॉर्मल रोज, वो रोज की हमारी थिंकिंग या तो एक ब्लेसिंग बन सकती है या एक ब्लेसिंग का ऑपोजिट बन सकती है, या तो वो किसी के लिए एक दुआ बन सकती है या वो किसी के लिए एक श्राप बन सकती है, डिपेंडिंग ऑन वो मुझे और उनको या इम्पावर करती है या डिसएम्पावर करती है। हम बहुत इजीली बैठकर दूसरों के लिए ऐसी थॉट्स क्रिएट कर देते हैं, ये है ऐसा, ये चेंज नहीं होता, ये बदलेगा क्या, इसको कभी समझ आएगा क्या, इसको तो समझ ही नहीं आता चाहे कितनी बार भी समझाऊं। हमारी एक एक थॉट या तो ब्लेसिंग बनेगी या ब्लेसिंग का ऑपोजिट बनेगी, वो या तो एनर्जीज को बढ़ाएगी, एनर्जीज को घटाएगी। एक स्पेसिफिक ब्लेसिंग और स्पेसिफिक कर्स तो हर एक को दिखता है कि ये एक ब्लेसिंग दिया, ये किसी ने बद्दुआ दी, जैसे हम बोल देते हैं वर्ड बहुत कैजुअली, लेकिन कितनी थॉट्स में नेगेटिव एनर्जी जो है वो भी तो ब्लेसिंग की ऑपोजिट एनर्जी है। सारा दिन में हम कितनी इजीली अपने लिए ये कह देते हैं कई बार, मेरे से ये नहीं हो सकता, ये बहुत मुश्किल है,
1: मेरा विल पावर इतना
0: है ही नहीं, स्ट्रांग नहीं है, मेरी विल पावर अच्छी नहीं है। सपोज अगर कोई महात्मा जी हमें कह देते तुमसे ये नहीं हो सकता, तुम्हारी विल पावर अच्छी नहीं है, तो हम उसको क्या समझते, ये हमें क्या मिला,
1: आशीर्वाद तो नहीं था,
0: आशीर्वाद का ऑपोजिट था ना। अगर दूसरों की कही हुई सोची हुई बात हमारे लिए आशीर्वाद या श्राप बन सकती है, तो हमारी हर सोच भी हमारे लिए और दूसरों के लिए या तो आशीर्वाद या श्राप बन सकती है। ध्यान से सोचे, ध्यान से सोचे। हम हर बार देखते हैं, पिछली बार आपने कहा साइंटिफिकली प्रूफ कि हमारी हर थॉट उन तक पहुंच रही है, तो हमारी हर थॉट दूसरे के लिए क्या एक ब्लेसिंग है या एक नेगेटिव एनर्जी है, तो वो एक ब्लेसिंग की ऑपोजिट एनर्जी है, एंड जो एनर्जी ब्लेसिंग की उनको जा रही है वो ब्लेसिंग पहले मुझे मिल रही है।
1: वो कहते हैं ना बी केयरफुल व्हाइल थिंकिंग बिकॉज You are listening.
0: You are the person only who's listening. दूसरा तो सुने या नहीं सुने कई बार, दूसरा कैच करे या नहीं कैच करे, हम उसके प्रभाव से नहीं बच सकते। खुद खुद को दुआ दें, खुद खुद पर श्राप ना कर दें इस तरह की थॉट्स क्रिएट करके, ये हमें अटेंशन।